0: पेट्रोलियम शयुनि जे अघनि में रोज़ानो जी बुनियाद ते फेरफार करण वारे मामले ते हुकूमत ऐं पेट्रोल पंप मालिकनि विच में ॻाल्हियूं नाकाम। आल पाकिस्तान पेट्रोल पंप्स एसोसिएशन सुभाणे राति खां सॼे मुल्क में पेट्रोल पंप्स बंदि करण जो ऐलान करे छॾियो। तंज़ीम जे अॻवान नोमान अली भट्ट चयो आहे त रोज़ानो जी बुनियाद ते पेट्रोलियम शयुनि जी क़ीमतुनि में तब्दीली कंहिं बि सूरत में क़बूल नाहे। हुकूमत जी तजवीज़ कयल डेली प्राइज मैकेनिज़म खे रद्द कयूं था। हुकूमत सां ॻाल्हियूं नाकाम रहियूं।
1: قومی اسمبلی جے صد سما بابت اسٹینڈنگ کمیٹی جے اجلاس میں وفاقی وزیر تعالیٰ ترڑ اور پیپلز پارٹی ایم این اے سحر کامران وچ میں ڈٹ جک سحر کامران پارا پی ٹی وی مختلف منصوبن بابت سوال تے کرن تے تعالیٰ ترڑ چھو تو سبنی کے تے پی ٹی وی فوبیا ہے۔ سحر کامران احتجاج طور اجلاس ماں اتھی ہلی وئی۔